0: قتل کر دیا ہے۔
1: یہ احمق کہیں کا پوری فوج کے لیے تعاون کی وبا بن گیا ہے۔ میری عزت تو اس نے برباد کر ہی دی، ساتھ ہی اپنی سرداری کی بھی لاج نہ رکھی۔
0: اس گلے کا کیا قصور ہے؟ قصور بار تو وہ شخص ہے جس نے اس بے سروبا بے وقوف کو ایک حساس ذمہ داری کے لیے بھیجا تھا۔
1: جناب محلب، میں نے ایک پورا دستہ مختار کے لشکر کی جانب بھیجا تھا، جن میں سے صرف ایک ان کے ہاتھ لگ گیا۔ یہ میرا گناہ ہے؟ یہ بےہودہ آدمی اگر ایک گھوڑے کی زین کی لالچ میں نہ پھنستا تو پکڑ آنا جاتا۔
2: بظاہر بن شمیت اس ضربہ سے ہماری سپہ سالاری کے قلب پر حملہ کر گیا ہے، یہ کون سا لڑنے کا وقت ہے؟
1: اپنے اس میدان جنگ کے معجزہ نما اور غیبی حملوں کے مدبر بڈھے سے ہی پوچھیے ہے زادے، ہم صرف حکم کی اطاعت کرنے والے ماتحت ہیں۔
0: بہت گرم مزاجی دکھا رہے ہو، میرا مقصد آپ پر کنز و تانا لگانا ہرگز نہیں ہے۔ آپ نے ماضی میں اپنی مہارت اور قابلیت کو خوب ثابت کیا ہے، بس فوری طور پر اس عذاب سے گھرے ہوئے کی دل خراش آواز کا استقبال کیجیے۔ یہ جو سب کو پریشان کر رہی ہے، اس ہیبتناک آواز کے ہوتے ہوئے ہم دشمن کی ضربت کی روک تھام نہیں کر سکتے۔
1: اٹھ جا منو شخص، تجھے 1000 دفعہ بھی مار دیا جائے تب بھی تیری حماقتوں کو نہیں مارا جا سکتا۔
3: امیر، کیا اجازت ہے کہ حقیر کچھ اظہار رائے کریں؟
2: اظہار رائے کس بارے میں؟
3: اس افسوسناک اور مضحکہ خیز واقعے کے بارے میں۔
2: مضحکہ خیز؟ کہاں سے مضحکہ خیز؟
3: معافی چاہتا ہوں شہزادے، جان لیجیے کہ عوام الناس اس دم کٹے عرب کا قصہ سننے کے بعد ہم پر اور ہماری سوچ پر خوب ہنسیں گے۔ اگر کوئی ذرا سا بھی مختار کو جانتا ہو تو اسے یہ معلوم ہوگا کہ اس کے لشکر میں عرب اور عجم کا فتنہ کھڑا کرنا پتھر میں کیل ٹھوکنے کے برابر ہے۔
4: وہ بھی ایک ابو عمرہ جیسے اجدہ کے ہوتے ہوئے۔
3: اس کے علاوہ کوئی بھی لڑائی اس وقت کارساز ہوا کرتی ہے جب دونوں جانب ایک جتنی قدرت ہو۔ ہم سبھی جانتے ہیں کہ مختار کے لشکر کی اکثریت عجم حضرات کی ہے، عرب اقلیت میں ہے۔ فرض کریں کہ یہ چال ضائع نہ ہوتے اور عرب و عجم میں جھگڑا ہو بھی جاتا، پھر بھی مختار کے لشکر کو کوئی خاص نقصان نہیں پہنچتا۔
4: جناب بنور، ایک ایسی شخصیت کے عامل ہے جن کی قدر کرنی چاہیے۔ اب تک آپ اور آپ کی حکومت کی خاصی خدمت کر چکا ہے، مگر وہ نوجوان اور شہرت کا خواہ ہے، عام خیالی نوجوانوں کی خاصیت ہے۔ اگر اگلے حملوں کے سلسلے میں امیر ان حقیروں کی رائے پر توجہ دیں تو نقصان نہ اٹھائیں گے۔
0: عرب اور عجم کی لڑائی کا نقشہ میں نے کھینچا تھا اور جناب حر کو صرف اس کی ذمہ داری سونپی گئی تھی۔ آپ کے بقول یہ مسئلہ ہر لحاظ سے ہمارے لیے ضروری تھا۔ جس قدر دشمن ہمیں اور ہماری چالوں کو کمزور اور بچکانا سمجھے، ہمارے لیے اتنا ہی اچھا ہوگا۔
3: وہ کیسے؟
0: زیادہ وضاحت کے معاملے میں مجھے معاف کیجیے، بہتر یہی ہوگا کہ جنگ کے اسرار نتیجے پر پہنچنے تک پوشیدہ ہی رہیں۔
5: قوم کا کینا بھی عجیب، اتنا عرب اور عجم کا ڈھول پیٹیں گے کہ ہمیں مختار کی نظر سے گرا دیں۔
6: سننے والے کو عقل مند ہونا چاہیے، اس قدر محلب محلب کی باتیں اڑی ہوئی۔ مجھے تو لگتا تھا کہ کوئی دو منہ والا اژدہا ہوگا جس کے ایک منہ سے آگ نکلتی ہے اور دوسرے منہ سے عمر و آس کی باتیں، لیکن یہ نامور کھلاڑی تو چڑیا کسا دماغ رکھتا ہے۔
3: اگر مختار کے لشکر میں عرب اور عجم میں جدائی پڑنے والی ہوتی تو ابن مرجانہ کبھی ابن زبیر کے لیے بازی چھوڑ کے نہ جاتا۔ محلب تو کچھ زیادہ ہی خام خیالی رکھتا ہے۔ افسوس ہوتا ہے مصحف کے حال پر کہ جو ایک ایسے شخص کی باتوں پر کان دھرتا ہے۔
7: کیا کہہ سکتا ہوں، مجھے تو ڈر ہے کہ یہ سب کوئی خفیہ چال ہے۔
8: میں نے تو مولا علی کی عادلانہ حکومت کا رنگ دیکھ لیا، مختار اسی عدل و انصاف کی تقلید کرتا ہے، ناممکن ہے کہ وہ دشمن کو اس کھیل میں جیتنے دے۔
5: عجم مختار کے کھلاڑی ہیں، ہم نے اپنی جان پر ان کی بیعت کی ہے، मौसम और मोहल्ले की चाल गैर संजीदा।
7: मुझे अब यकीन आया कि मुख्तार की राय जुबैरियों के बारे में हकीकत पर मबनी थी। वो लोग धोखे और बनावट की नस्ल हैं। उनके हर किरदार पर शक करना चाहिए।
9: रुक जाओ मोहल्लब, बैठो। दुश्मन की चाल कुछ समझ में आई तुम्हें? क्या तुम समझ गए कि बिन शुमैद एक कभी ना हारने वाला रकीब है? अब किस सिम से उस पर हमला करोगे?
0: दीन और शरीयत की सिम से। उसकी उर्दूगाह की तरफ एक ऐसा सफीर भेजो जो शरीयत से बखूबी वाकिफ हो और नामवर तरीन जंगजू भी हो। उसे कहो कि बिन शुमैद को यह समझाए कि मुसलमानों के कत्लेआम की इस जंग में पेशकदमी न करे।
9: इबाद इब्ने हुसैन शरीयत पर भी मुसल्लत है और फनून जंग के मामले में भी एक अजूबा है।
0: मंजूर है। इबाद को खास तौर पर यह ताकीद करना कि वो बिन वहाब की मौजूदगी में ही बिन शुमैद से बातचीत करे।
9: बिन वहाब?
0: मैंने सुना है कि बिन वहाब और बिन शुमैद दोनों बहुत गहरे दोस्त हैं। गोया भाईचारे का अक्द कर चुके हैं। बिन वहाब हमारी तरह है, अरब की कौम को अजम से बरतर जानता है।
10: अजमों के ऐसा साथ मुख्तार की निस्बत किसी मीठे पानी की बहती हुई नहर के मानिंद है। अगर ये लोग जोश में आ जाएं, तो हर बड़े से बड़े सद्दिरा को वीरान कर सकते हैं। किस सोच में गुम हो?
11: माफी चाहता हूं अमीर, मैं आपकी तरह नहीं सोचता।
10: किस बारे में?
11: अजमों के बारे में।
10: जब किसी का दायां हाथ उसकी फिक्र का मुखालिफ हो तो क्या नतीजा निकलता है? दिमाग हुक्म देता है कि दुश्मन के सर पे मारो और हाथ अपने ही सर पे मार देता है।
11: मैं संजीदा हूं अमीर, अजमों के मुख्तार के मुतालिक एहसासात सिर्फ मुबालिगा हैं और शायद दिखावा भी। वो लोग मुख्तार की नौकरी करते हैं क्योंकि वो जानते हैं कि उसके जरिए से ही अपने पुराने जख्मों पर मरहम लगा सकते हैं।
10: कैसा पुराना जख्म? कौन सा मरहम?
11: कादसिया मेरे भाई, कादसिया। वो लोग मुख्तार पर इसलिए फिदा हो रहे हैं ताकि इस तरह से अरबों से कादसिया का बदला ले सके।
10: इस्तग़फ़ार करो बंदे खुदा, अगर मैं तुम्हें जानता नहीं तो जरूर ये समझ लेता कि दुश्मन के भेजे हुए आदमी हो तुम। अजम सलमान फारसी के वारिस हैं। वो लोग मुख्तार की अदालत के आशिक हैं, जो कि हमारे मौला अली का तरीका है।
11: हाँ खुदा करे ऐसा ही हो।
10: मुझे तो हैरत है कि ये सोच तुम्हारे दिमाग में कैसे आ गई। तुम अपनी आंखों से खुद देख चुके हो कि अरब और अजम के झगड़े में जो कि दुश्मन का फितना था, अबू उमरा ने क्या कारनामा दिखाया।
11: हाय हाय, मैं अबू उमरा के चाल चलन को देखकर एक हजार दलाइल से साबित कर सकता हूँ कि उसके हर अमल के पीछे एक राज छुपा हुआ है।
12: मैं हाजिर हूँ अमीर।
9: इबाद, तुमने वो वाकया सुने जो अभी पेश आए थे?
12: जी अमीर। आपसे क्या छुपाना, मुझे बहुत ही हैरत हुई। तवक्को न थी कि मोहल्लब इस तरह अंधेरे में तीर चलाएगा।
9: मोहल्लब ने तीर सही जगह चलाया है, मगर दुश्मन एक होशियार और जहीन रकीब है। बिन शुमैत ने साबित कर दिया है कि वो मुख्तार जैसे शख्स का तरबियत याफ्ता है। मैं तुमसे ये चाहता हूं कि तुम सुलह के सफीर बन जाओ और कुछ ऐसा कर दिखाओ कि बिन शुमैद अपनी गलत शरियात पर शक करने लगे।
12: उम्मीद करता हूं कि अमीर के हुजूर मेरी इज्जत रह जाए।
9: तुम ये कर सकते हो। बात बिन शुमैद का एक मुशीर है जिसका नाम है बिन वहाब, जो अरबी रगे रखता है। सुना है हर वक्त वो दोनों साथ ही रहते हैं। अगर वो ना हुआ तो शर्त रख देना कि वो तुम्हारे और बिन शुमैद के मुजाकरात में मौजूद हो। जाओ।
12: अमीर का हुक्म सर आंखों पर। Thank you.

शुरू कर दिया कि देखो यहां पर अबुल फजल के चाहने वाले बैठे होते हैं, इनको इतना मत रुलाओ, तुम ये मसाहिब का हिस्सा मत पढ़ा करो। तो गोया उन्होंने भी समझा, उन्होंने कहा कि शायद ना पढ़ूं बेहतर है। तो फिर कहीं उनको दोबारा बीबी की तरफ से इशारा हुआ कि नहीं, ये मसाहिब का हिस्सा पढ़ो। वो मसाहिब का हिस्सा कौन सा है? अबुल फजल के सारे जिस्म पे तीर लगे हुए थे, आखिरी लम्हे में एक तीर आंख में जाके लगा। उस वक्त शाह ने कट चुके थे। अब गोया अबुल फजल अपने मौला को देखना चाहते थे, वो चाहते थे आंख से खून निकलना बंद हो, कम से कम एक आंख से अपने मौला को देख लू। आदि तो बयान करते कि उस तीर को अपने घुटनों के दरमियान पकड़ के खींचने की कोशिश की। الا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا ايام قلب ينقلب فبرتغار تجھے واسطہ مولا ابو الفضل کا اس قلیل کو اپنی بارگاہ میں قبول فرما۔ مولا ابو الفضل کا واسطہ ہمیں ہمارے مرحومین کو اپنی مغفرت میں شامل فرما۔ مولا ابو الفضل کی شفاعت نصیب فرما۔ مادر حسین کی شفاعت نصیب فرما۔ خدایا مصاحب کے صدقے میں سید و سردار مولا اور آقا امام آخر الزمان کی ظہور میں تعجیل فرما۔ ان کی نصرت کی سعادت اس راہ میں شہادت نصیب فرما۔ درود بھیجے گا محمد و آل محمد۔